0: सरकार के जेर गौर है। मीडिया नुमाइंदों के साथ बात करते हुए उन्होंने कहा,
1: हमारे जो प्रोग्रेसिव फार्मर्स हमारे हैं, इनको जदीद तरीन जो है टेक्नोलॉजी से इनकी जानकारी हो, लेटेस्ट जो हमारी इनोवेशंस होती है, लेटेस्ट जो टेक्नोलॉजी है, इनको भी उसकी जानकारी मिले, उसके लिए इनके प्रोग्राम्स होते हैं। और यूनिवर्सिटी में हमारे जो साइंटिस्ट है, उनकी नई नई लेटेस्ट इनोवेशंस होती है, टेक्नोलॉजी किस तरह अडॉप्ट करते हैं, उस सारी चीजों को लेके जानकारी लेंगे, ताकि अपनी फील्ड में ही उस जानकारी को कल को इम्प्लीमेंट कर सकते हैं।
0: इस्लामिक यूनिवर्सिटी ऑफ साइंस एंड टेक्नोलॉजी में आज माइक्रोप्लास्टिक्स इन फूड एंड एनवायरमेंट के मौजू पर एक लेक्चर का एहतमाम किया गया। इस प्रोग्राम में एकेडमिया, सनत और तहकीकी इदारों से ताल्लुक रखने वाले माहिरीन ने अवामी सेहत, माहौलियात की देरपाइयत और गजाई सलामती पर माइक्रोप्लास्टिक्स के मुजिर असरात के मौजू पर अपने ख्यालात का इजहार किया। कलीदी खुतबा एप्लीकेशन एक्सपर्ट सौरभ जैन ने दिया। वादी की मशहूर झील जीनी मानसबल को तहफ्फुज़ देने और इसकी देरपाइयत को लंबे अरसे तक कायम रखने के लिए इसकी वाटर बजटिंग करना और झील के इर्द गिर्द कायम तमाम सरकारी इमारतों का ग्रीन ऑडिट किया जाना जरूरी समझा जा रहा है। इस मामले पर जीनी मानसबल के किनारे डायरेक्टर न्यूज तारिक राथर से बात करते हुए वुलर मानसबल डेवलपमेंट अथॉरिटी के सीईओ एहसानुल हक चिश्ती ने कहा कि यह अमल साइंसी पैमाने पर अंजाम देने की जरूरत है।
2: मानसबल लेक है, बहुत सारी वाटर सप्लाई स्कीम्स का सोर्स भी है। ये एक अच्छा खासा फिश का जो प्रोडक्शन है उसका भी एक सोर्स है, नदरू का भी एक सोर्स है। ये हमने एक इनिशिएटिव लिया है कि हमने कंसर्न एजेंसीज को कहा है कि इसकी एक वाटर बजटिंग की जाए ऑन साइंटिफिक स्केल, ताकि इससे हमें ये पता चले कि इसका इनपुट कितना है और आउटपुट कितना दे सकते हैं हम, इसकी कैरियंग कैपेसिटी क्या है, पानी कितना उठाया जा सकता है या नहीं उठा सकते, और इसकी लेवलिंग जो होगी। इसका मकसद ये है कि ये जो वेटलैंड है, ये जो लेक है, इसको सस्टेन किया जाए काफी देर तक और वाटर लेवल जो है उसको डिस्टर्ब ना किया जाए। तो हमने एक लीड लेते हुए ये इनिशिएट किया है कि हम अपने ऑफिसेज, अपने एसेट्स या जो दूसरे सरकारी दफातर यहाँ मानसबल के गिर्द नवा में है, उनका एक ग्रीन ऑडिट किया जाए, ताकि ये देखा जाए कि कार्बन फुटप्रिंट कितना है, उसका लेवल कितना है और उसको कैसे रिड्यूस किया जाए।
0: जम्मू में वेस्ट वंडर पार्क पर शद्दोमद से काम जारी है और इस पार्क को श्री अमरनाथ जी यात्रा के आगाज से पहले खोला जाएगा। ये पार्क जम्मू के भगवती नगर इलाके में तवी दरिया के किनारे पर तकरीबन 40 कनाल जमीन के रकबे पर अमरनाथ बेस कैंप के नजदीक कायम की जा रही है। सरदार वल्लभ भाई पटेल की याद में तैयार किया गया 40 फुट ऊंचा मुजस्मा इत्तेहाद इस पार्क की खास कशिश है। जम्मू स्मार्ट सिटी मिशन के तहत अमलाए जा रहे इस प्रोजेक्ट पर तकरीबन 11 करोड़ रुपये की रकम खर्च की जा रही है। ये खबरें आप आकाशवाणी श्रीनगर से सुन रहे हैं। खबरें आप आकाशवाणी की मोबाइल एप्लीकेशन न्यूज ऑन AIR और DTH पर भी समाप्त कर सकते हैं। पेश हैं बाकी खबरें। वजीर अजम नरेंद्र मोदी ने कहा कि आलमी सतह पर गैर यकीनी सूरत हाल और गैर मुस्तकम सूरत हाल के बावजूद भारत एतमाद के साथ तरक्की की नई मंजिलें तय कर रहा है। राष्ट्रपति भवन नई दिल्ली में नीति आयोग की गवर्निंग काउंसिल की 11वीं मीटिंग की सदारत करते हुए नरेंद्र मोदी ने कहा कि मुल्क विकसित भारत का निशाना हासिल करने की जानिब पेशकदमी कर रहा है। उन्होंने कहा कि ऐसे में रियासतों और मरकज के जेर इंतजाम इलाकों पर भी नाजुक जिम्मेदारियां आयद होती हैं। नेशनल कॉन्फ्रेंस के सदर डॉक्टर फारूक अब्दुल्ला ने कहा है कि उनकी जमात लोगों के आईनी और जमहूरी हकों के तहफ्फुज और बहाली के लिए मुसलसल जिद्दोजहद करती रहेगी। पार्टी के सीनियर लीडर मरहूम गुलाम महीउद्दीन शाह की बरसी के सिलसिले में छतबल श्रीनगर में मुनक़दा एक तकरीब से खिताब करते हुए उन्होंने कहा कि मरकजी सरकार को जम्मू कश्मीर के लोगों के साथ किए गए वादों को पूरा करना चाहिए। डॉक्टर फारूक अब्दुल्ला और पार्टी के दीगर लीडरों ने मरहूम लीडर को खराज अकीदत पेश किया। इस मौके पर पार्टी के जनरल सेक्रेटरी अली मोहम्मद सागर और मुआविन जनरल सेक्रेटरी एडवोकेट चौधरी मोहम्मद रमजान भी मौजूद थे। प्रदेश बीजेपी सदर और राज्यसभा के मेंबर सत शर्मा ने कहा है कि मोदी सरकार ने जवाबदेही और खिदमत से हुक्मरानी की एक नई इस्तलाह मुतारिफ कराई है। वो बावे वाली माता मंदिर के नजदीक एक नुमाइश में बोल रहे थे, जहां मोदी सरकार के 12 साल तरक्याती सफर को उजागर किया गया। पार्टी के तंजीमी अमूर के जनरल सेक्रेटरी अशोक कौल ने एक साफ सुथरे और बाजमीर माशरे की तश्कील के लिए इज्तिमाई कोशिशों पर जोर दिया है। रामबन में इलाके के अहम शहरियों से मुलाकात के अलावा उन्होंने वहां सफाई सुथराई की एक मुहिम की कयादत भी की। بی جے پی کے میڈیا انچارج ڈاکٹر پردیپ مہوترا نے شاعری کو عوام تک پہنچنے کا ایک با اثر ذریعہ قرار دیا ہے۔ وہ وزیراعظم نریندر مودی کی 12 سالہ حصول یابیوں سے متعلق بلبیر رام رتن کے شعری مجموعے تقسیم کرنے کے موقع پر بول رہے تھے۔ بی جے پی کے سینئر لیڈر رویندر رینا نے پاکستان کے زیر قبضہ جموں کشمیر میں ابتر ہو رہی امن قانون کی صورتحال پر تشویش کا اظہار کیا ہے۔ آج پونچھ ضلع میں ایل او سی کے علاقوں کے دورے کے دوران انہوں نے کہا کہ وہاں کے لوگ ہمارے بھائی بہن ہیں۔ انہوں نے معصوم شہریوں پر کی جا رہی بربریت کی مذمت کی۔
3: پاکستان کے قبضے والے جموں کشمیر میں عام بے گناہ شہریوں کو پکڑ پکڑ کر جیلوں کے سلاخوں میں بند کیا جا رہا ہے، انہیں مارا جا رہا ہے۔ ایسی خبریں آ رہی ہیں کہ ان گنت لوگوں کو پاکستان کے قبضے والے جو کشمیر کا علاقہ ہے، میرپور، کوٹلی، بھمبر، باغ، پلندری، یہاں مار دیا گیا ہے۔ یہ معاملہ انسانی حقوقوں کی خلاف ورزی ہے، یہ ہیومن رائٹس وائلیشن ہے۔ وقت آ گیا ہے کہ یونائیٹڈ نیشن کو پاکستان کے خلاف سخت قدم اٹھانے چاہیے۔
0: رویندر رینا نے وزیراعظم نریندر مودی کے 12 سال کے دور اقتدار کے دوران مختلف شعبوں کی حصول یابیوں اور کامیابیوں کا بھی تفصیلی تذکرہ کیا۔ ایم ایل اے پلوامہ وحید الرحمان پرہ نے ڈسٹرکٹ کورٹ کمپلیکس پلوامہ میں وکلا کے لیے عارضی کیبن تعمیر کرنے کی خاطر اپنی کانسٹیچوئنسی ڈیولپمنٹ فنڈ میں سے 20 لاکھ روپے واگزار کرنے کی سفارش کی ہے۔ اس سلسلے میں ایم ایل اے موصوف نے ضلع کے چیف پلاننگ آفیسر کے نام ایک مکتوب میں ضروری کارروائی شروع کرنے کے لیے کہا ہے۔ جنتا دل یونائیٹڈ جموں کشمیر کے صدر جی ایم شاہین نے کہا ہے کہ جموں کشمیر کی مجموعی اور پائیدار ترقی یقینی بنانے کے لیے سماج کے ہر طبقے پر ذمہ داریاں عائد ہوتی ہیں۔ سری نگر میں پارٹی کارکنوں سے خطاب کرتے ہوئے انہوں نے نوجوانوں پر زور دیا کہ وہ اس مقصد کے لیے اپنا کلیدی رول ادا کریں۔ جموں کشمیر کے بیشتر سیاحتی مقامات پر ان دنوں کافی رونق اور چہل پہل دیکھنے کو مل رہی ہے۔ ملکی اور غیر ملکی سیاحوں کی ایک بڑی تعداد کشمیر کی سیر پر آ کر یہاں کے قدرتی نظاروں سے محظوظ ہو رہی ہے۔ سیاح مقامی لوگوں کی مہمان نوازی اور یہاں کے موسم سے کافی خوش نظر آ رہے ہیں۔ چند سیاحوں کے تاثرات۔
4: کرشمہ ہے، اسے کشمیر کہتے ہیں۔ دھرتی یہ سہنا سکھاتی ہے، یہاں کی جو سریتا ہے وہ بہنا سکھاتی ہے، اور کشمیر یہ ہمیں زندگی جینا سکھاتی ہے۔ کشمیر کی وادیوں میں، ہوائیوں میں، ہر ایک کونے کونے میں خوبصورتی چھپی ہوئی ہے۔
5: مجھے بہت ہی اچھا لگا، ماننیہ مودی جی نے سندیش دیا ہے کہ آپ اپنے دیش کی جنت جو کشمیر ہے، جتنی خوبصورت وادیاں ہیں، جس میں پراکرتک ایڈونچر ہے، جو اپن ودیش میں جا کے دیکھتے ہیں، وہ اپن یہاں لوکل دیکھنا چاہیے۔
4: مجھے 3 دن ہو گئے، لیکن یہاں پہ لوگوں میں میرے بہت انسانیت، ان کا جو بولنا ہے، سادہ پن، سرل پن، یہ میں نے نظر کیا ہے۔
5: بیلگام میں بہت سکھ شانتی، امن، چین اور بھائی چارہ ہے۔ یہاں پہ جو اپنے مسلم بھائی بھی ہیں، وہ بھی اپنے ساتھ اور اچھے سہیوگی ہیں، ان کا نیچر بھی اچھا ہے۔
0: خلیفہ دوم امیر المومنین سیدنا حضرت عمر فاروق رضی اللہ تعالی عنہ کی یوم شہادت کے سلسلے میں سنیچروار 13 جون کو آثار شریف شہری کلاش پورہ میں ایک دینی مجلس منعقد ہوگی۔ اس موقع پر میر وائس مولوی ریاض احمد حمدانی امیر المومنین کی سیرت بیان کریں گے۔ پی ڈی ایف چیئرمین حکیم محمد یاسین نے خان صاحب میں حضرت سید صالح رحمۃ اللہ علیہ کے عرس کے سلسلے میں عقیدت مندوں کے لیے تمام سہولیات دستیاب رکھنے کی انتظامیہ سے اپیل کی ہے، اور اس کی تقریب رواں مہینے کی 21 تاریخ کو منائی جا رہی ہے۔ جموں کشمیر کو منشیات کی لانت سے چھٹکارا دلانے کے لیے 100 دنوں پر مشتمل نشہ مکت جموں کشمیر ابھیان کے تحت سرگرمیاں شدومت سے جاری ہیں۔ لیفٹیننٹ گورنر منوج سنہا ذاتی طور منشیات مخالف پروگراموں اور اقدامات کی نگرانی کر رہے ہیں۔ ایل جی کا پیغام۔
6: ڈرگ اسمگلنگ سے جڑے تسکر کا پاسپورٹ، اس کا ڈرائیونگ لائسنس، کارڈ، آدھار نمبر، اس کے آرمز لائسنس، سب کچھ نیرست کر دیا جائے گا، اور اگر فرار ہوگا تو لک آؤٹ سرکولر جاری کیا جائے گا۔ این ڈی پی ایس ایکٹ کے تحت اس کی چل اچل سمپتی بھی اٹیچ کی جائے گی، بینک اکاؤنٹ فریج کیا جائے گا، اور اس کے خلاف فائنینشیل انویسٹیگیشن بھی پرارمبھ کیا جائے گا۔
0: اس بدعت پر قابو پانے کے لیے درکار اقدامات اور لوگوں کی ذمہ داریوں کے تعلق سے آرمی گڈول سکول اننت ناگ کی ایک طالبہ حامیہ مختار نے آکاشوانی نیوز سری نگر کے ساتھ بات کرتے ہوئے کہا۔
7: मिटाएंगे इस नासूर को जड़ से, चलो आज ये अहद हम दोहराए। नशा मुक्त जम्मू कश्मीर अभियान हमारे खित्ते को तन्हाई, उदासी और तबाही की अंधेरों से निकालकर एक ताबनाक मुस्तकबिल की तरफ ले जाने का अजम है। नशा मुक्त जम्मू कश्मीर अभियान सिर्फ एक हुकूमती मुहिम नहीं, बल्कि एक रोशन मुस्तकबिल की जानिब समाजी बेदारी का सफर है। आओ सब मिलकर नौजवान नस्ल को इस लानत से बचाए, हर घर में उम्मीद का दिया जलाए और अपनी वादी को अमन और सेहत का गहवारा बना दे।
0: इहाते वकार छानपोरा श्रीनगर में आज मुनशियात के मुजिर असरात के बारे में एक जानकारी प्रोग्राम मुनक्किद किया गया। इस मौके पर इदारे के चेयरमैन अब्दुल गनी परे के अलावा दूरदर्शन के साबिक डायरेक्टर शब्बीर मुजाहिद, आकाशवाणी श्रीनगर की साबिक प्रोग्राम सरबराह रुखसाना जब्बीन और दीगर कई अहम शख्सियात भी मौजूद थीं। उन्होंने मुनशियात के खिलाफ सीनियर शहरियों का अहम रोल उजागर किया। मुकर्ररीन ने कश्मीर वादी में सरसरी तखमीनों के मुताबिक 15 लाख नौजवानों के इस लत में पड़े होने पर तशवीश का इजहार किया। अनंतनाग पुलिस ने नशा मुक्त जम्मू कश्मीर अभियान के तहत अब तक 156 स्मगलरों को गिरफ्तार करके 172 मामला दर्ज कर लिए हैं। जिले में 16 करोड़ रुपए मालियत के असासों को भी कार्रवाइयों के तहत लाया गया है। इस दौरान पुलवामा पुलिस ने आज 2 स्मगलरों को गिरफ्तार करके उनके कब्जे से मनुष्यात की कुछ मिकदार बरामद कर ली। दरियासना, गांधरबल और सोपोर इलाकों में पुलिस ने भंग की बड़ी मिकदार को तबाह किया है। और अब रेल खिदमात से मुतलिक ये खबर। शुमाली रेलवे ने मुसाफिरों के मौजूदा रश को देखते हुए 3 रेलगाड़ियों में 3rd एसी का एक इजाफी कोच जोड़ने का फैसला किया है, जिससे ज्यादा मुसाफिरों को कंफर्म सीट मिलने का ज्यादा इम्कान रहेगा। डिस्ट्रिक्ट मैजिस्ट्रेट रामबन की जानिब से जारी करदा एक इत्तला के मुताबिक श्रीनगर जम्मू कौमी शाहरा के नचलाना पट्टी पर जारी बहाली के काम के चलते ये स्ट्रेच 12 जून से 17 जून तक रात 10 बजे से सुबह 5 बजे तक ट्रैफिक के लिए बंद रहा करेगी। हमारे नुमाइंदे खुर्शीद पड़रू के मुताबिक ये फैसला मुसाफिरों की सहूलत के लिए लिया गया है। आकाशवाणी न्यूज श्रीनगर के साथ बात करते हुए नेशनल हाईवे के SSP ट्रैफिक राजा आदिल हमीद गनाई ने कहा,
8: कम्यूटर्स की जो है उनकी सेफ्टी के लिए नेशनल हाईवे अथॉरिटी ऑफ इंडिया ने DC रामबन से 3 दिन का जो है हल्टेज लिया है, ताकि नाचलाना और हिंगनी के बीच का जो रूट स्ट्रेच है, ये क्रिटिकल बड़ा जो स्ट्रेच है, इसका जो है रिपेयर और मेटाडमेशन किया जाए। इसके चलते चलते जो है इन 3 दिनों में 12 जून, 14 जून और 16 जून रात को 10 बजे से लेके सुबह 5 बजे तक जो है किसी भी किस्म की गाड़ी को नवीब टनल और चेन्नई नासिक टनल के बीच में जो है करने की नहीं जाएगी।
0: मौसम। महकमे मौसमियात के मुताबिक जम्मू कश्मीर में अगले 24 घंटों के दौरान अक्सर मकामात पर गरज चमक के साथ हल्की से दरमियाना दर्जे की बारिश होने का इम्कान है। श्रीनगर में आज दिन का ज्यादा से ज्यादा दर्जे हरारत 31.5 डिग्री सेल्सियस, जबकि कल रात का कम से कम दर्जे हरारत 18.5 डिग्री सेल्सियस रिकॉर्ड किया गया। जम्मू में आज दिन का ज्यादा से ज्यादा दर्जे हरारत 41.8 डिग्री सेल्सियस, जबकि कल रात का कम से कम दर्जे हरारत 30.1 डिग्री सेल्सियस रिकॉर्ड किया गया। श्रीनगर में कल तुलू आफ्ताब सुबह 5:19 पर और गुरूबी आफ्ताब शाम 7:43 पर होगा। इसके साथ ही ये खबरनामा खत्म हुआ। अगला खबरनामा कल सुबह 7:45 पर कश्मीरी में नशर होगा। खुदा हाफिज।
9: समईन आदाब। आज का तबसरा लेकर मैं शबीरुज़्ज़मा। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने गुज़श्ता रोज़ बहैसियत वज़ीर-ए-आज़म प्राइम मिनिस्टर्स ऑफिस में 12 साल मुकम्मल करके एक तारीख रकम की है। वो आज़ाद भारत के पहले ऐसे वज़ीर-ए-आज़म बन गए हैं जिन्होंने इतना लंबा अरसा इस ओहदे पर गुजारा है। नरेंद्र मोदी ने 2014 के आम इंतखाबात में एक बेमिसाल जीत हासिल करके उसी साल 26 मई को पहली बार वज़ारत-ए-उज़्मा का ओहदा संभाला और बाद अज़ां 2019 में दूसरी बार और 2024 में तीसरी बार जीत हासिल करके मुल्क की कमान अपने हाथों में संभाली। उनकी इस पायदर पर जीत के पीछे मुहरिकात में उनकी मुल्क व कौम की खुशहाली की उनकी दिन रात अंथक मेहनत कार फरमा है, जिसकी बदौलत उन्होंने आम लोगों खासकर गरीबों के दिल जीत लिए। उन्होंने बेशुमार ऐसी फलाही स्कीमों को मुतारिफ कराया जिनकी बदौलत अवाम के दिन बदल गए और वो एक खुशहाल जिंदगी गुजारने के काबिल हुए। बदले में लोगों ने भी उनको वोट देकर हक अदाई का फर्ज निभाया। अवाम के लिए ان کی طرف سے متعارف کردہ اسکیموں میں لوگوں کے لیے پکے گھر، بجلی کی سہولت، صاف پانی، ڈائریکٹ بینیفٹ ٹرانسفر اور بنیادی ڈھانچے کی تعمیر وغیرہ شامل ہے۔ 2019 میں کووڈ بیماری کے وقت انہوں نے تمام باشندوں کے لیے مفت راشن کا اعلان کیا اور تب سے لے کر آج تک ملک کے 80 کروڑ عوام مفت راشن حاصل کر رہے ہیں۔ کسانوں کے لیے انہوں نے پی ایم کسان ندھی اور کسان کریڈٹ کارڈ جیسی اسکیمیں متعارف کرائیں۔ جہاں تک جموں کشمیر کی بات ہے، وزیر اعظم بننے کے ساتھ ہی یہاں کی تعمیر و ترقی ان کی اولین ترجیحات میں شامل رہی۔ خطے کے لیے بنیادی ڈھانچے کی تعمیر کے ساتھ ساتھ سماجی بہبود کی اسکیمیں، صنعتی شعبے کا فروغ، یو ٹی کے لیے خصوصی پیکیجز، مارکیٹ انٹروینشن اسکیمز، لاڈلی بیٹی اور آیوشمان بھارت کے تحت یو ٹی کے تمام باشندوں کے لیے 5 لاکھ روپے کا ہیلتھ انشورنس کچھ ایسی اسکیموں کے نام ہیں جن سے جموں کشمیر کے عوام کے حالات بدل کر رہ گئے ہیں۔ غرض، وزیر اعظم کی ان 12 برسوں کے دوران کارکردگی تمام پبلک سروینٹس کے لیے ایک مشعل راہ ہے کہ عوام کی بہبودی کے لیے کام کیسے کیا جانا چاہیے۔ تبصرہ ختم ہوا، شب بخیر۔
0: ریڈیو ایک ایسی آواز جو ہر گھر، ہر گلی، ہر کوچے تک پہنچے۔ اپنے کاروبار کو دیجئے ایک نئی پہچان، اپنی ترقی کو دیجئے ایک نئی اڑان۔ ریڈیو سے اشتہار دے کر بڑھائیں اپنے بزنس کی شان۔ ریڈیو تشہیر کا سب سے آسان اور سستا ذریعہ۔ رابطہ کریں کمرشل براڈکاسٹنگ سروس سری نگر۔